میں ایک دفعہ جیند دے چھے گو لے بیٹھا خرید بیٹھا بڑی خوبصورت سی چنگی لگی مینو ہر سال میں اتھے دھن گرو نانک دیو جی مہاراج دے جوتی جوت سمان پرب تے جانا ہونا مہا پرکھان دا ڈیر ہے او منا دے نے سنت جیون شاہ سنگھ جی دا ڈیر او میرے کول پوچھن لگے سنیا تسی گو خریدی ہے میں کہا ہاں جیند تے روتک اے گواں کر کے مشہور ہے اچھیاں اچھیاں گواں میں کہ مینو بڑی چنگی لگی ہے میں لے لئی او آ گئے کہنے لگے مینو دکھا میں کہ دیکھو جیند شہر دے بڑیاں سراواں نے جو گواں نال پریاں رہندیاں نے میں چل کے دکھائی انہوں نے اپنا ہاتھ سر تے دے مارے کہنے لگے گیانی جی اینو لے کے جا رہے ہو میں کہ کیوں یہ ٹھیک لکشن نہیں نے اوکھے ہو گئے دکھی ہو گئے یہ صرف دسن نو خوبصورت ہے باقی یہ کچھ بھی نہیں ہے کچھ بھی نہیں ہے تھانو لکشنا دا پتہ نہیں سانو پتہ ہے جی تسی گو لینی ہے تے اسی تھانو لے کے دیاں گے او جس وپاری کول میں لئی جا کے سنتا نے انہوں ڈانٹیا بھی مسکین اور انہوں گو تک ڈنگ دی دینی سی یہ کی کیتا ہے تم وہ ہاتھ جوڑ کے کہنے لگا مہاراج جی کی کری انہوں نے آپ ہی پسند کی تھی ہے انہوں نے آپ ہی پسند کی تھی ہے وہ کہنے لگے انہوں لکشنا کا پتا نہیں ہے واقعی میں نے گو دے لکشنا کا پتا نہیں سی کچھ لکشن ایسے نے دس پیندا ہے عراقی گھوڑا ہے ودیا گھوڑا ہے یہ ودیا گو ہے لکشن ہی دس دے دینے یہ زمین ودی ہے دھرتی ودی ہے ایسے کھوجی موجود نے آج تے وگیانک ڈھنگ نال کھوج کر دے نے یہ دھرتی بڑی اپجاؤ ہے بہت ودی ہے لیکن پرانے زمانے دے سوئیں لکشن دیکھ دے سن تو میں عرض کراں منک دھارمک ہے دھارمک منک دے کچھ لکشن ہوں دے نا یہ بھی میں عرض کر دے انہاں لکشنا تو پتا چلتا ہے دھارمک ہے منک سنت ہے بھگت ہے لکشنا تو پتا چلتا ہے سنت ہے بھگت ہے یہ لکشن تے میں بعد دے وچ بیان کراں گا پہلے گرو ارجن دیو جی مہاراج دا اے پاون پویتر شبد او کہندے نے میں دھرم دے مارگ تے چلیا تے ہاں اپنے اتے لیندے نے میں اس بچے دی طرح چلیا جس نے اج چلنا سکھے تے جس بچے نے اج ہی چلنا سکھے ہے وہ کتنا کہ چلے گا ایک قدم دو قدم گرے گا لازمی گرے گا بچہ لمبا پینڈا طے نہیں کر سکتا جیسے شریرک طور تے منک بچہ ہوئے تے او بچہ جس نے اج چلنا سکھے ہے کتنا کہ چلے گا ایک قدم دو قدم گرے گا धन गुरु अर्जन देव जी महाराज का शब्द बड़े ध्यान नाल सुनना भुज बल वीर ब्रह्म सुख सागर गरत परत गह लेहो अंगुरिया सरवन ना सुरत नैन सुंदर नहीं आरत द्वार रटुत पिंगुरिया हे प्रभु हे गुरु तू मेरी बांह पकड़ मेरी उंगल पकड़ میں نہیں چل سکتا میں تے گردا واکر دی لوڑ پیندی چھوٹے معصوم بچے نو چلن واسطے ماں باپ دی انگل پکڑ کے چلنا سکھدا ہے ستگرو کہندے نے ہے پربھو میں تیرے مارگ تے چلتے پیا پر اس بچے دی طرح جس نے اج چلنا سکھے تو کتنا کہ چلے گا ایک قدم دو قدم گرے گا
धार्मिक तल ते किवें पहचान करोगे, चल भी रहे ते गिर भी रहे। सच बोले है चल पे है, झूठ बोले है गिर गए। अंदर दया दा वासा होया चले है, अंदर कठोरता दा वासा होया गिर गए। अंदर दान दी रुचि पैदा हुई है चल पे, अंदर बेईमानी दी रुचि हुई है गिर गए, गिर गए। अंदर नितनेम करण दा चाव पैदा होया चल पे, पर गंदा लिटरेचर गंदा साहित्य पढ़न दा चाव पैदा हो गया गिर गए। हमेशा शरीर करके बच्चा बच्चा नहीं रहता। धार्मिक तरते ते कई 70-80 साल तक भी बच्चे ही बने रहते, कुछ भी नहीं, चलते ने गिरते ने, सत्संग भी कर लेंदे ने, कुसंगत भी कर लेंदे ने, दान भी कर लेंदे ने, बेईमानी भी कर लेंदे ने, सच भी बोल लेंदे ने, झूठ भी बोल लेंदे ने। जीवन भर ऐसा चलता है। इस वास्ते ईरानी सूफी संत सादी ने ते साफ कह देता है, बुजुर्गी बा अकल अस्त नके बा साल, तवंगरी बा दिल अस्त नके बा माल। बुजुर्गी उम्र करके नहीं है भाई, ये 70 साल का है, 80 साल का है, 90 साल का है, कहते उम्र करके बुजुर्गी नु ना नापो, अकल करके नापो। अकल कितनी है, समझ कितनी है। कई तन करके बुजुर्ग होंदे ने, अकल करके बच्चे ही होंदे ने, बच्चियां दी गल करदे ने, बिल्कुल बचपना होंदा है। इस तो उल्ट भी हो सकता है, कई शरीर करके ते बच्चे होंदे ने, अकल करके बुजुर्ग होंदे ने। शरीर करके ते 5.5 वरियां दे ने धन गुरु हरकृष्ण जी महाराज, जिस दिन गुरगद्दी ते बैठे ने। अकल करके 100 साल देने बुजुर्ग ने, महान। शरीर करके जो दीवारां दे चिने जा रहे ने, मासूम बच्चे ने, मासूम बच्चे ने, अकल करके बुजुर्ग ने, बुजुर्ग ने। इस तो उल्ट भी है, शरीर करके ते बुजुर्ग ने 70-80 साल हो गए, अकल करके निरे ही बच्चे दे बच्चे ने। मैं कैलीफोर्निया दे कई गुरुद्वारे च देखे 70-80 साल दे बुढ़े 10-11 बजे आ जाते हैं गुरुद्वारे, दिन भर ताश खेडते हैं कई गुरुद्वारे च, गप्पा मारते हैं, निंदा उस्तद करते हैं, फिर जो संध्या आन लगती है, रहराज साहब का पाठ शुरू होता है, कथा कीर्तन का वेला, भजते हैं इंज जिमें बिच्छू कटेगा, भजते हैं। गुरुद्वारे का नाम है की लिया, मैनू कहना पिया एक नू जद जान लगे, मैं कह 3 जथियां का कीर्तन है अज, एक जथा दरबार साहब तो आया, 2 होर वड्डे जथे दिल्ली तो आए ने, ते मैं कथा भी करनी है, रुक जा।